0: ہم آکاشوانی سری نگر سے آپ سے مخاطب ہیں. زمین ٹھیک 6:55 سے آپ آکاشوانی دلی سے سنسکرت، ہندی اور انگریزی خبریں سماعت کریں گے. رلے کا بس ذرا سا انتظار.
1: आकाशवाणी संप्रति वार्ताः श्रूयन्ताम्. प्रवाचिका निधिः झाः. अथ वार्ताः. भारतीय अंतरिक्ष अनुसंधान संघटनेन उद्घोषितं यत् तेन गगनयान अभियानस्य क्रू मॉड्यूल तंत्राणां त्रयाणां प्रमुख परीक्षणानां सफलं निष्पादनं विहितम्. प्रथम परीक्षणं समुद्रे अवतरणानन्तरं क्रू मॉड्यूल इत्यस्य स्थितिं सुनिश्चेतुं सम्बद्धम् आसीत् यत् अंतरिक्षयात्रिणां सुरक्षायाः दृष्ट्या अत्यन्तं महत्वपूर्णं मानदण्डं मन्यते. द्वितीय परीक्षणे अम्ब्लिकल तंत्रस्य पृथक्करण प्रक्रिया

0: मून SWR PVC पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियाँ बनाने वाले अब लाए हैं मजबूत, पायेदार और आला तरीन क्वालिटी के मून SWR PVC पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है, मून SWR PVC पाइप्स एंड फिटिंग्स।
1: घर का AC हो या गीजर, वोल्टेज का हीरो सिर्फ एक BS वॉइस स्टेबलाइजर्स। पावर फ्लक्चुएशन सॉर्टेड, लॉन्ग लाइफ फॉर योर अप्लायंसेस गारंटीड। BS वॉइस, दैट्स बेस्ट सर्विस। कॉल नाउ 9419001960।
2: सूफी सदा ये प्रोग्राम चु प्रत दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे साढ़न दहन बजन ताम नश सदान वली बोजो प्रोग्राम सूफी सदा।
3: बोजन वाले सलाम अर्ज करान सामने मोहतरम, इंसान सुन दिल गसे साफ आसुन। यमिस इंसान सुन दिल साफ आसे तो युस ذات آس ثاران تم صوف ونان، یعنی صوف گھے اہل صفحن مز آش مزہ صوفی سنت تو ولی اللہ پریتھم صوفین مزہ صوفی شعر تظر گھان یمو ملول کلام ونت تم نقط بو یم سلوک کس سفرس مز درکار چیوان۔ آز کرو کت صوفی شعر وارسی رحیم صبس متعلق۔ صوفی شعر وارسی رحیم صاحب رت پوری عیدگاہ سری نگرس مز نو ربیع الاول 1347 ہجری مطابق 1930 مز آمت۔ یہند اصل ناو اس عبدالرحیم وین تو بابا صبس اسک حبیب اللہ وین ونان۔ رحیم وارسی صاحب نس زٹھس برادر سند ون مطابق اس حبیب اللہ وین صاحب تی روحانیت سیت لائی کھوئی تھوان۔ یہ چھ امہ کت ہند ٹاکار ثبوت روحانیت سیت یہنز وابستگی چھ میرسی۔ دپان اک دہ پور یمو پنس بابا صبس بروہ کن کلام شیخ العالم رحمت اللہ علیہ، پیری چھم مول تی موجی، پیری چھم دون اچھن گاش۔

0: एक हरी भरी हरा भरा था वो वेटलैंड था, जिसको नम्बली नारकरा कहते थे।
1: जी
0: उसमें बराई शराई करे, कुरगड़ा करकट करके उसकी बराई करी। फिर मैं गया, मैंने मकान बनाए दूसरे ने, आज वहाँ मेरे ख्याल में 1000 के करीब मकान। और वो एक फ्लड बेसिन भी था उस एयर में, वो हैदरपोरा वगैरह इस साइड में, क्योंकि ये जो वेटलैंड्स वगैरह है, यानी वेटलैंड जहाँ हमारा होकर सर है, और हमारा होकर सर है, हाईगाम है, शालोबोक है, मिरुगोंड है, ये था, ये फ्लड बेसिन्स भी होते हैं कि जब पानी आता तो ये एब्जॉर्ब करता
1: है
0: और फिर ये छोड़ता है आहिस्ता आहिस्ता आहिस्ता आहिस्ता छोड़ता। ये हमने आबी आबी जो हमारे वसाइल हैं, हमारा एक तो ग्लोबल वार्मिंग इज अ फैक्ट, रियलिटी है, क्लाइमेट चेंज अब हो चुका है। लेकिन कल मैं एक रिपोर्ट पढ़ रहा था कि हमारे जो अपर एरियाज, जो हमारे हिली एरियाज, इसमें पिछले 10-15 साल में पूरी एवरेज से ज्यादा टेम्परेचर बढ़ा है, 1 डिग्री ज्यादा। अगर श्रीनगर में 0.5 बढ़ा है या नीचे पॉइंट, तो वहाँ 1.5 बढ़ा है। ये हमारे लिए बड़ा लम्बा फिक्र है। अब इसकी वजूहत, अब हम सब क्लाइमेट चेंज और ग्लोबल वार्मिंग पर नहीं डाल सकते। हम हमाम जलाते हैं, हमाम का धुआं कहाँ जाता
1: है? हर कंस चुहासा मंदस में हमाम गोड़न्तन हमामों के इंतजाम
0: सुचुगासान सुदूष चुखासान युशी मन ग्लेशियर पर डॉक्टर राम शु सबन हाव ऐसा फिल्म हाव तुमो तुमों तुमन अलाकन यो और ना गसरनी ना टूरिस्ट ना लोकल गसान तब चुकर हूँ تب شین گلے سہ کرہن گوت سہ کم سہ کرہن گوت کیا یہ دہ چھ تور واتا امہ علاوہ اہس یہ زن بٹھچ بٹن دہ نا امہ علاوہ سیمنٹ فیکٹری وغیرہ اہس گو سون یہ
1: کو
0: تک گئی صحت تہ لکن خراب اچھے ریگولیشن اچھے ونان چلو سارے حق کاربار کر لیکن اس ریگولیشن اس پولوشن کنٹرول سہ کر تاکہ بیس بیا یم ٹوٹ یا میو سیزن چھ مکلان پہ پرونی کر پہ سم زالان یہ بیا گو ہما بیس یہ زالان بیس یہ ام سر پولوشن تہ گان اس ٹرکہ پکان سو بیس تیل دزان ڈیزل پٹرول اس گاڑی من فاسل فیول دزان یہ سوری سنس ماحولس مز گان ام سر مسا وہ پنچہ وری بروٹ پولوشن فری اس وچ پتمی پھر یہ ورس مز وچ اے کیو آئی بڑ تھوت ٹور ہت اس مطلب دلہ باقی جائن اس بنے مت اخ ٹاؤن چھ بنے اس تم ون واٹر ریسورسز ووت گلیشر وغیرہ پہ کونسر ناگ جھیل ثن ٹلین ثن تارسر مارسر تک جمع گھان پہ وار وار وسان بیس شین آسان تہ آپ پتم دہن بوزمت کہ اس تھاجواس گلیشر ختم
1: ختم امپاسبل ناممکن کت یہ تھاجواسک گلیشر ہیکیا ات پہ پگلت مگر آج چھ الارمنگ سچویشن یہ کہ تھاجواسک گلیشر بالکل ختم گومت
0: اس پانچ اٹھ وری بروٹ سن گروپن ای پی جی انوائرمنٹل پالیسی گروپن ات سلمان خانس بناؤ شوٹنگ کر یل تمو تور گاڑی پہ اس گئی کورٹس اس کو سہ بند آرڈر پہ دیکھ الاؤڈ کھین تک ویکل ویکولر ٹریفک از ناٹ الاؤڈ لیکن یل لوگ دہو ساس گا تو لکن ہوں گھان ہیومن انٹرفیئرنس گھان ہیومن ٹیمپریچر گھان تم سان اس پہ اوے وون میں اس گھر ریگولیٹ آ گھر انوائرمنٹل امپیکٹ اسسمنٹ گھن اگر امی ایکٹیویٹی ست ات ایریاس مجھ کیا گھر بیس گھر کیرینگ کیپیسٹی آن یہ کیرینگ کیپیسٹی گاڑی ترہ واتا ترہ گھن اگر تر پنژہ واتا دیٹ ول آلسو ناٹ بی
1: یہ جو ہمارا ہے نا فضائی آلودگی کا جو انڈیکس ہے ایئر کوالٹی انڈیکس جو ہے اس کے خطرناک حد تک اضافے کی وجوہات جو ہم نے ابھی جاننے ہیں ایک تو وہ وجوہات جاننے کی کوشش کریں گے دوسرا اس پر جو ہم قابو پانے کی کنٹرول کرنے کی اگر ہم سوچیں کیا ہنگامی اور طویلی مدتی اقدامات ہو سکتے ہیں کیسے کر سکتے ہیں ہم اس کو کنٹرول
0: دیکھیے اس میں ہم نے یہ جو ہمارا اور یہ جو جلتے اور ہم چنار کے پتے بھی جو ہم جلاتے ہیں بالکل ہم نے اس پر کنٹرول کرنا ہم نے اس کو چنار کے جو پتے ہیں ہم ان کو مینور کھاد میں تبدیل کرنی
1: جی
0: اور اسی طرح جو ٹویکس ہوتے ہیں درختوں کے یہ اس میں بھی ہم نے وہ

0: है या चीनी डाला या चीनी बाजन पर आगा इसी डे बच्चे क्या सामान तो कोई खायो पानन बाजन पर ध्यान हाँ इमन चुन तीसरा से रोक टो कर के ये तुमन गार बस जेल इमन चुन तीसरे रोक टो कर ये तुमन छपाए कि ना मेरी बाउंड्रीज मैं कुछ अच्छा बाउंड्रीज मैं छी भाई कर ये तक इमन चुन लिमिट क्रॉस करूँ के इसी डे कोई हर कहीं गोस पानी बच्चे पर नजर थाउन क्योंकि अगर अख बच गो मुलावस पच्ची हतन बच्चन कराम पानी से मुलावस
1: شُکریہ کَرو أسۍ تُہُنٛد مُسکان کہِ تۄہہِ دِژوٕ صحیح زانکٲری تہٕ ڈرٛگسَس خِلاف ووٚنوٕ تۄہہِ کیٛاہ کیٛاہ چھُ سَپدان تہٕ اِنشاء اللہ مےٚ چھِ پوٗرٕ وۄمید یِم تہِ وٕنۍکٮ۪س پرٛوگرام آسَن بوزان یِم تھاوَن یِمَن تُہٕنٛزَن یِم وَنمٕژَن کَتھَن پٮ۪ٹھ کَرَن غور تہٕ اَتھ پٮ۪ٹھ کَرَن ضٔروٗر عمل شُکریہ کَرو أسۍ
0: بِلکُل
1: تُہُنٛد اَسلامُ علیکُم
0: شُکریہ
1: دوستو تۄہہِ پانٛژھ ہَتَس تُہۍ چھُو ہیلو بزمہِ نِسوا پرٛوگرام میڈیو میو علاوٕ FM 103.5 میگا ہرسَن پٮ۪ٹھ تہِ بوزان پروگرام چھُ جٲری ؤلِو گۄڈٕ بوزو یہِ بٲتھ

0: ने के गुवाहाटी हाई कोर्ट के फैसले को रद्द कर दिया है। अदालत आलिया ने राम जन्मभूमि मंदिर में अतियात की मुबैना खुर्दबुर्द की तहकीकात करने वाली एसआईटी की कार्रवाई रिपोर्ट तलब की है। सदर जमहूरिया द्रौपदी मुर्मू ने तमिलनाडु में अमोनिया गैस के रिसाव से मुतासरा झारखंड के कारकुनों के मामले का नोटिस लिया है और फौरी कार्रवाई का हुक्म दिया है। वियतनाम में किश्ती के हादसे में हलाक होने वाले 15 भारतीय शहरियों के जसदे खाकी आज रात वियतनाम एयरलाइंस की परवाज के जरिए भारत लाए जा रहे हैं। ईरान ने अपने फौजी ठिकानों पर अमरीका के हमलों के तनाजुर में जवाबी कार्रवाई करते हुए उर्दुन, बहरेन और कुवैत में अमरीका के फौजी अड्डों पर हमले किए हैं। और खवातीन क्रिकेट में लॉर्ड्स के मैदान पर मेजबान इंग्लैंड भारत के साथ तारीखी वाहिद टेस्ट मैच में आज अपनी दूसरी इनिंग्स में 6 विकेट पर 130 रन से आगे खेलना शुरू करेगा। अब खबरें तफसील से। सुप्रीम कोर्ट ने कहा है कि शहरियत के तायुन का अमल या किसी फर्द को गैर मुल्की करार देने की कार्रवाई मुनसिफाना होनी चाहिए और इसमें अदालती उसूलों से समझौता नहीं किया जा सकता। अदालत आलिया ने 27 अफराद की दाखिल करदा दरख्वास्तों की समाअत करते हुए यह बात कही जिन्हें आसाम में गैर मुल्कियों से मुतालिक ट्राइब्यूनल ने गैर मुल्की करार दिया था। जस्टिस विक्रमनाथ और जस्टिस संदीप मेहता पर मुश्तमिल बेंच ने 27 केसों में गुवाहाटी हाईकोर्ट और गैर मुल्कियों से मुतालिक ट्राइब्यूनल के अहकाम को रद्द कर दिया। अदालत आलिया ने हिदायत दी है कि मुतालिका ट्राइब्यूनल की जानिब से इन केसों की दोबारा समाअत होने तक दरख्वास्त गुजारों के खिलाफ डराने धमकाने की कोई कार्रवाई नहीं की जानी चाहिए। सुप्रीम कोर्ट ने उत्तर प्रदेश सरकार की जानिब से तशकील दी गई खसूसी जांच टीम एसआईटी को हिदायत दी है कि वह अपनी तहकीकात के बारे में कार्रवाई रिपोर्ट पेश करे। अदालत ने उन दरख्वास्तों पर मरकजी सरकार, उत्तर प्रदेश सरकार और श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट को भी नोटिस जारी किए हैं जिनमें अयोध्या राम मंदिर के लिए दिए गए एहतियात में मुबैना खुर्दबुर्द की तहकीकात सीबीआई से कराने की अपील की गई है। इससे कबल उत्तर प्रदेश सरकार ने श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट की दरख्वास्त पर 13 जून को 3 अरकान पर मुश्तमिल एसआईटी तश्कील दी थी। सदर जमहूरिया द्रौपदी मुर्मू ने हुकूमत के दरख्वास्त गुजार संजीव कुमार अम्बाष्ठा की जानिब से एक उजरदारी दाखिल किए जाने के बाद तमिलनाडु में अमोनिया गैस लीक में मुतासरा झारखंड के वर्करों के मामले का नोटिस लिया है। सदर जमहूरिया के सेक्रेटेरिएट ने रोजगार और मेहनत के सेक्रेटरियों को हिदायत दी है कि वो फौरी जरूरी कार्रवाई करें और की गई कार्रवाई के सिलसिले में रिपोर्ट दाखिल करें। वजीर आजम नरेंद्र मोदी ने कहा है कि जब हम जहद तरक्की से हर शहरी की जिंदगी में मुस्बत तब्दीली यकीनी हो जाती है तो इससे मुल्क की तरक्की को नई रफ्तार मिलती है। सोशल मीडिया पोस्ट पर एक संस्कृत श्लोक शेयर करते हुए जनाब मोदी ने कहा कि मुल्क इस बायस तरगीब जज्बे के साथ भारत की सलाहियतों को मजीद मुस्तहकम बनाने के लिए लगातार काम कर रहा है। वजीर आजम नरेंद्र मोदी ने कोलंबिया में मुनक्किदा 56वें बैन अलाक्वामी फिजिक्स ओलंपियाड 2026 में सोने का तमगा जीतने पर भारतीय दस्ते को मुबारकबाद दी है। सोशल मीडिया की एक पोस्ट पर जनाब मोदी ने कहा कि इस कामयाबी से मुल्क की युवा शक्ति की बेपनाह सलाहियत की अक्कासी होती है। सरकार ने कहा है कि मुल्क में ही तैयार किए गए नए सिलसिले के 4 बहरी जंगी जहाजों को सिर्फ 1 महीने में भारतीय बहरिया में शामिल किया गया है ताकि मुल्क के बहरी दिफा को मजीद मुस्तहकम बनाया जा सके। इस सिलसिले के तहत आईएनएस महिंद्रा गिरी को इस महीने की 11 तारीख को बहरिया में शामिल किया गया है जो मुल्क में ही डिजाइन किया गया नीलगिरी जुमरे का स्टेल्थ फ्रिगेट है। पेश है एक रिपोर्ट।
1: भारतीय बहरिया ने पिछले महीने की 21 तारीख को मुल्क में ही तैयार किए गए 3 जंगी बहरी जहाजों को अपने बेड़े में शामिल किया था। इनमें आईएनएस दूनागिरी, आईएनएस संशोधक और आईएनएस अग्रे शामिल है। इन जंगी जहाजों को फजाई शिकन, जमीनी शिकन और आबदोज शिकन जंगी जहाज साजो सामान समेत मुख्तलिफ तरह के इस्तेमाल के लिए प्रोजेक्ट 17A के तहत बनाया गया है। प्रोजेक्ट 17A नए सिलसिले के 7 गाइडेड मिसाइल जंगी बहरी जहाज बनाने का भारतीय बहरिया का जदीद तर्ज का स्टील्थ फ्रिगेट प्रोग्राम है। ये जंगी जहाज बहरिया की कार्रवाई से मुतालिक तमाम शोबों में भरपूर अंदाज से कार्रवाई करने की सलाहियत रखते हैं। इन जहाजों को बेशतर मुल्की वसाइल से तैयार किया गया और ये आत्मनिर्भर भारत के नजरिए की अक्कासी करते हैं। اور ان سے ملک کے دفاعی مینوفیکچرنگ ایکو نظام کو تقویت ملے گی. ان جنگی جہازوں سے بحری سیکیورٹی میں اضافہ ہوگا, بحری معیشت کو تقویت ملے گی اور ایک سرکردہ بحری طاقت کے طور پر بھارت کی پوزیشن مستحکم ہوگی. دلی سے انکت کمار کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شعیبہ.
0: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. ویتنام میں فوکوک جزیرے کے نزدیک ایک کشتی کے ڈوبنے کے حادثے میں مارے گئے 15 بھارتی سیاحوں کے جسد خاکی کو ویتنام ایئر لائنز کی پرواز VN979 کے ذریعے آج ہو چی منہ شہر سے بھارت واپس لایا جائے گا. ویتنام میں بھارتی سفارت خانے نے ایک سوشل میڈیا پوسٹ میں کہا ہے کہ یہ پرواز مقامی وقت کے مطابق شام 6 بجے ہو چی منہ شہر سے روانہ ہوگی اور توقع ہے کہ بھارتی وقت کے مطابق یہ پرواز رات 9:35 پر ممبئی کے چھترپتی شیواجی مہاراج انٹرنیشنل ہوائی اڈے پر پہنچے گی. وزیر دفاع راجناتھ سنگھ, سڑک ٹرانسپورٹ اور شاہراہوں کے مرکزی وزیر نتن گڈکری, اتر پردیش کے وزیر اعلی یوگی آدتیہ ناتھ کے ہمراہ لکھنؤ کانپور ایکسپریس وے کا افتتاح کریں گے. 63 کلومیٹر طویل 6 لین والا لکھنؤ کانپور ایکسپریس وے بھارت کا دوسرا سب سے طویل سطح زمین سے اوپر کوریڈور ہونے کے ساتھ ساتھ ملک کا ایسا پہلا ایکسپریس وے بھی ہے جسے ایسی تعمیراتی ٹیکنالوجی سے تعمیر کیا گیا ہے جو آٹومیٹڈ اور انٹیلیجنٹ مشینوں پر مبنی ہے. بہار میں وزیر اعلیٰ سمراٹ چودھری نے آج پٹنہ میں منعقدہ ایک تقریب میں بہار ہیلی ٹوریزم اور فضائی خدمات کی اسکیم کی ستائش کی ہے. وزیر اعلیٰ نے کہا کہ اس اسکیم کا آغاز ریاست میں سیاحت کو بہتر بنانے اور بہار میں کنیکٹیوٹی میں اضافہ کرنے کے لیے کیا گیا ہے.
2: لوگوں کو بہار درشن کرانا ہے, یہ صرف شو کیس میں نہیں رکھنا ہے, یہ پوری طرح ایسی ویوستھا کیجئے کہ پر ڈے ہم بہار درشن کرا سکے. بہار کی ارتھ ویوستھا میں ٹوریزم کا رول ہو تب سمجھے گیا کہ ٹوریزم کا راستہ بدلا. ہم عام لوگوں کو سیر کرانے کا کام کر رہے ہیں.
0: مدھیہ پردیش کے شہر بھوپال میں ایم پی ٹیک گروتھ کانکلیو کا تیسرا مرحلہ ہو رہا ہے. ریاست کے وزیر اعلیٰ ڈاکٹر موہن یادو نے اس کانکلیو کا افتتاح کیا اور 178.70 کروڑ روپے سے زیادہ کی مجموعی سرمایہ کاری کے ساتھ 20 صنعتی یونٹوں کا آغاز کیا. اس موقع پر ڈاکٹر موہن یادو نے کہا کہ ایک زمانے میں مدھیہ پردیش کو صرف کھیتی کے لیے جانا جاتا تھا لیکن اب یہ ریاست ڈرون سے لے کر میزائل تک ہر چیز بنا رہی ہے. ایران کے سپاہ پاسداران انقلاب اسلامی نے اردن, بحرین اور کویت میں امریکہ کے فوجی اڈوں پر میزائل اور ڈرون حملوں کی ذمہ داری قبول کی ہے. اس نے ایران کے فوجی ٹھکانوں پر امریکہ کے حالیہ حملوں کے تناظر میں جوابی کارروائی کے طور پر یہ حملے کیے ہیں. ایران کی سرکاری خبر رساں ایجنسی کے مطابق اس کارروائی میں اردن میں پرنس حسن فضائیہ کے اڈے, بحرین میں شیخ عیسیٰ فضائیہ کے اڈے اور کویت میں السالم اور احمد الجابر فضائیہ کے اڈوں کو نشانہ بنایا گیا ہے. خواتین کرکٹ میں لارڈز کے میدان پر واحد تاریخی ٹیسٹ میچ میں انگلینڈ آج دوپہر بھارت کے خلاف اپنی دوسری اننگز میں 6 وکٹ کے نقصان پر 130 رن سے آگے کھیلنا شروع کرے گا. کل تیسرے دن کا کھیل جب شروع ہوا تو بھارت کو کل 269 رن کی سبقت حاصل تھی اور چائے کے وقت تک بھارت نے اپنی دوسری اننگز 7 وکٹ پر 341 رن بنا کر ختم کرنے کا اعلان کیا اور انگلینڈ کو 457 رن کا نشانہ دیا. وکٹ کیپر بلے باز یستکا بھاٹیا لارڈز کے میدان پر ٹیسٹ سینچری بنانے والی پہلی خاتون بنی. اور اب آخر میں خاص خبریں ایک بار پھر. سپریم کورٹ نے کہا ہے کہ شہریت اور غیر ملکی ہونے کا تعین منصفانہ, قانونی اور مناسب عمل کے ذریعے کیا جانا چاہیے. عدالت نے 27 افراد کو غیر ملکی قرار دینے کے گوہاٹی ہائی کورٹ کے فیصلے کو رد کر دیا ہے. عدالت عالیہ نے رام جنم بھومی مندر میں عطیات کی مبینہ خرد برد کی تحقیقات کرنے والی ایس آئی ٹی کی کارروائی رپورٹ طلب کی ہے. صدر جمہوریہ دروپدی مرمو نے تمل ناڈو میں امونیا گیس کے رساؤ سے متاثرہ جھارکھنڈ کے کارکنوں کے معاملے کا نوٹس لیا ہے اور فوری کارروائی کا حکم دیا ہے. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.

0: कश्मीर फिल्म फेस्टिवल 2026 7 से 10 सितंबर 2026 तक SKICC श्रीनगर में मुनाकिद होगा, जिसका मकसद जम्मू कश्मीर को सिनेमा, सकाफत और तख्लीकी तबादले के लिए एक मुतहरिक मकाम के तौर पर पेश करना है। उमूरी नौजवान और खेलकूद की मरकजी वजारत ने मेरा युवा भारत के जरिए चलाई जा रही मुल्क गिर मुहिम नशा मुक्त युवा फॉर विकसित भारत के दूसरे मरहले का आगाज किया है। इस मुहिम के तहत 3 सतही फॉर्मेट में मुकाबले मुनाकिद किए जाएंगे, जिनमें 15 से 29 साल की उम्र के नौजवान हिस्सा ले सकते हैं। इस मुहिम के तहत पहले जिलाई सतह पर, बाद में रियासती और आखिर में कौमी सतह पर मुकाबले मुनाकिद किए जाएंगे। वजारत के मुताबिक माई भारत पोर्टल पर रजिस्ट्रेशन का अमल आज से शुरू हो रहा है। जिला सतह के मुकाबले इस माह की 24 से 27 तारीख तक मुनाकिद किए जाएंगे। 5 भारतीय तलबा ने बुकारामंगा कोलंबिया में रवान महीने की 4 तारीख से 12 तारीख तक मुनाकिद हुए 56वें इंटरनेशनल फिजिक्स ओलंपियाड 2026 में सोने के तमगे जीत लिए हैं। मौजूदा तौर पर भारत ने इस ओलंपियाड में रूस, चीन, कजाकिस्तान, जनूबी कोरिया और ताइवान के साथ दूसरी पोजीशन हासिल की है। और अब मौसम। महकमा मौसमियात के मुताबिक जम्मू कश्मीर में अगले 24 घंटों के दौरान कहीं कहीं पर हल्की से दरमियाना दर्जे की बारिश या गरज चमक के साथ छींटे पड़ने का इम्कान है। श्रीनगर में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 28.6 डिग्री, जबकि कल रात का कम से कम दर्जे हरारत 15.8 डिग्री सेल्सियस रिकॉर्ड किया गया। जम्मू में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 34.1 डिग्री, जबकि कल रात का कम से कम दर्जे हरारत 23.4 डिग्री सेल्सियस रिकॉर्ड किया गया। श्रीनगर में कल तुलई आफ्ताब सुबह 5:30 और गुरुब आफ्ताब शाम 7:44 पर होगा। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ। इजाजत दीजिए, खुदा हाफिज।
1: जल्दी टिफिन पैक करो राजू, मोबाइल छोड़ो।
2: अरे दीदी, वो बैंक का नंबर चाहिए, रिफंड ही नहीं आया। मिल गया, अब भी कॉल करता हूँ दीदी।
1: बिना नंबर जांचे? अक्सर जालसाज बैंक की नकली वेबसाइट और फर्जी नंबर से पैसों की धोखाधड़ी करते हैं।
2: तो फिर सही नंबर,
1: बैंक की ऑफिशियल वेबसाइट या तो कार्ड।
2: आपने तो बचा लिया दीदी।
1: काम से नहीं।
3: RBI कहता है,
4: सही वित्तीय बर्ताव करे आपका बचाव।
5: سامعین آداب، آج کا تبصرہ لے کر میں سہیل بٹ حاضر۔ مشرق وسطی ایک بار پھر عالمی توجہ کا مرکز بن رہا ہے۔ ایران اور امریکہ کے درمیان بڑھتی ہوئی کشیدگی نے نہ صرف خطے کے امن کو خطرات سے دوچار کیا ہے، بلکہ عالمی معیشت، توانائی کی سلامتی اور بین الاقوامی استحکام کے حوالے سے بھی نئے خدشات کو جنم دیا ہے۔ گزشتہ چند برسوں کے دوران دونوں ممالک کے تعلقات میں کئی مرتبہ اتار چڑھاؤ آیا، مگر ہر بار سفارتی کوششوں کے باوجود ایسا مستقل اعتماد قائم نہ ہو سکا جو دیر پا امن کی بنیاد بن سکے۔ آج بھی حالات اس نہج پر پہنچ چکے ہیں جہاں ایک معمولی واقعہ بھی وسیع تر تصادم کا سبب بن سکتا ہے۔ یہ سوال اپنی جگہ اہم ہے کہ آخر ایران اور امریکہ کسی قابل قبول حل تک کیوں نہیں پہنچ پاتے۔ اس کی بنیادی وجہ دونوں ممالک کے درمیان کئی دہائیوں سے چلا آ رہا گہرا عدم اعتماد ہے۔ ایران اپنے قومی مفادات، خود مختاری اور علاقائی کردار پر سمجھوتا کرنے کو تیار نہیں، جبکہ امریکہ مشرق وسطی میں اپنے مفادات، اتحادی ممالک کے تحفظ اور سلامتی سے متعلق اپنے خدشات کو اولین ترجیح دیتا ہے۔ جب دونوں فریقین اپنے اپنے موقف پر سختی سے قائم رہیں اور باہمی اعتماد کا فقدان ہو تو مذاکرات کا ہر دور کسی نہ کسی مرحلے پر تعطل کا شکار ہو جاتا ہے۔ سامعین کو یاد ہوگا کہ گزشتہ ہفتے امریکی صدر ڈونالڈ ٹرمپ نے ایران کے ساتھ طے پائے معاہدے کو ختم کرنے کا اعلان کیا، جب سے دونوں جانب نئے سرے سے جنگ چھڑ گئی اور دونوں جانب حملے جاری ہیں۔ اس کشیدگی کے بیچ ایران کی جانب سے آبنائے ہرمز کو بند کرنے کی دھمکی نے پوری دنیا میں تشویش پیدا کر دی ہے۔ آبنائے ہرمز دنیا کے اہم ترین سمندری راستوں میں شمار ہوتی ہے، جہاں سے عالمی سطح پر خام تیل اور قدرتی گیس کی ایک بڑی مقدار روزانہ مختلف ممالک تک پہنچتی ہے۔ اگر اس راستے میں رکاوٹ پیدا ہوتی ہے تو صرف تیل برآمد کرنے والے ممالک ہی نہیں، بلکہ ایشیا، یورپ اور دنیا کی بڑی معیشتیں بھی شدید متاثر ہو سکتی ہیں۔ عالمی منڈی میں خام تیل کی قیمتوں میں اضافہ، اشیاء ضروریہ کی قیمتوں میں مزید مہنگائی، بحری نقل و حمل کے اخراجات میں اضافہ اور مالیاتی منڈیوں میں بے یقینی جیسی صورتحال پیدا ہو سکتی ہے۔ سامعین، بھارت ان ممالک میں شامل ہے جو اس کشیدگی کے اثرات کو براہ راست محسوس کر سکتے ہیں۔ ملک اپنی توانائی کی ضروریات کا بڑا حصہ درآمدی تیل سے پورا کرتا ہے، جس کا ایک نمایاں حصہ خلیجی خطے سے آتا ہے۔ اگر آبنائے ہرمز میں آمد رفت متاثر ہوتی ہے تو ایندھن کی قیمتوں میں اضافہ درآمدی بل میں بڑھوتری، صنعتی شعبے پر دباؤ، نقل و حمل کے اخراجات میں اضافہ اور مہنگائی کی نئی لہر جنم لے سکتی ہے۔ اس کے علاوہ خلیجی ممالک میں مقیم لاکھوں بھارتی شہریوں کی سلامتی اور روزگار بھی کسی بڑے تنازع کی صورت میں متاثر ہو سکتے ہیں۔ یہی وجہ ہے کہ بھارت